0: سامعین، ابھی آپ عارف شاہ آبادی کی لکھی یہ نعت سن رہے تھے، ارم فاطمہ جنت سے کی آواز میں۔ اسی کے ساتھ ہمارے اردو پروگرام انجمن کا وقت یہیں ختم ہوتا ہے۔ زرین فاطمہ کو دیجیے اجازت، خدا حافظ۔
1: آکاش وانی کا یہ دربھنگہ کیندر ہے، میرے ویو 231.5 میٹر ارتھات 1296 کلو ہرٹز پر प्रस्तुत है फिल्म संगीत। पहला गीत हम आपको सुनवाते हैं फिल्म अफसाना प्यार का से। गायक कलाकार हैं आशा भोसले और अमित कुमार। गीत अनजान का है और संगीत है बप्पी लहरी का।